ईश्वर को नाम फल होने काम सब ये जन भक्त जन ले हो भजू भनी देखने आखिरी का पलना छेउमा श्रीमती नारायण काम लागिनी छ।

0: भन्ने कि
1: हेलो
0: गाडाहरु सिन्ने भन्छौ भन्ने कि हाम्रा सबै वर पर गाउँ घर चारैतिर भन्छौ भने देखि कठै बरा हरिहर तैन गाउने खेल्ने भक्तजनको र वर पर गाउँ घर सबैतिर नारायण।

0: समाज को भन्छ भन्ने क्या दाजुभाइ
1: हजुर
0: हामीलाई चाहिँ नि जो हो केही कुची चाउने छ भनेदेखि भीमसेन ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खरि बगेका हुन्छन् अरे
1: त्यस
0: कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ के कुची चा लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अघिदेखि भनेका कुरा यो साँचै नि हो र त अहिले पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो र पर गाउँ घर चारैतिर चाहिँ नि जो यस्तो हुँदो रहेछ र अहिले भन्छौ भनेदेखि चाहिँ नि जो हाम्रा यो भूकम्प परेदेखि संसार यस्तो गर्नु त थाहा छैन नि अहिलेसम्म अहिले चाहिँ त्यस्तो भएर चाहिँ नि अहिले चाहिँ नि जो हो 72 सालमा चाहिँ जो भनेदेखि चारैतिर भूकम्प आएर हामी सबैको चाहिँ जो भनेदेखि

साना बालक छ वर्षका बालक राजा परीक्षितलाई राज्य हस्तिनापुरको राज्य समर्थन गरेर आफू भनेदेखि सबै स्वर्ग हुनुभयो। सियो 60 वर्षसम्म राज्य गरेपछि राजा परीक्षितलाई भनेदेखि हारामा हरे दैव कठै बरी नारायण।

नाउ मेरो हरुको बयान म गारा छु यसमा सहाय गरौं जिलुमा घर हो चौला गाई थर हो बाजे जिम गङ्गाधर ठुल दाजु जिम विष्णु झम दुई दाजु बिरु झम पिताजी धनेश्वर तिन दाजुहरूको भाइ कान्छो पनि हो नाउ कृष्ण प्रसाद हो सिलोकमा काई हादिन म त सके धेरै कुरा के बालमा यदि सोद्धा छौ पनि भने तिनवाला हौलदार संक्षेपले गरियो बताए मैले धेरै कुरा के सिलोक भन्न भनेर यस्ता

Nativo en hecho acaso rimaro, no hubo su tajun hazur kai,

0: उठाउने कता हो यता? थाहा छैन तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार।
3: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: हैन, के यसले गुनगुन गरिरहेको?
6: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भयो त, लगेर पाले भइगयो नि?
6: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
8: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844 46 69 08 9844 46 4646-69-08।
1: दुर्गा एन्ड राजेश दनाचला सप्लायर्स, चरीकोट पुरानो बजार, भालुखोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
9: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोतामित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोतामित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाईँ हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलांश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाई सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोर अनि गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने चाहना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको सुरुवात गरौँ नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति होस् बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्मत 2083 साल भाद्र कृष्ण पक्ष सन् 2026 अगस्त 30 तारिख भाद्र 14 गते आइतबार, द्वितीय तिथि दक्षिणायण, वर्षा ऋतौ रौद्र नाम सम्मत सर, उत्तर भाद्रपद नक्षत्र स्थिर जोड, मीन राशिका उत्तरमा पहेला चन्द्रमा छन्। सायद गर्दा सुख हुने आजका जोगिनी उत्तरमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 31:49 पलेका छन्। उदय 5:42, अस्तय 18:25 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि भनी मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही उल्टो पल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्ने छ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठुला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ। त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैनो सामुदायिक एफएम 92.7 MHz चरीपुर चरी ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने वार्ताका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापकोटा बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछौ।

0: ਸਾਂ ਬਜਰ ਸਫਰ ਨਾ ਖਾਂ
1: ਲਾਸੋ ਫਹਿਲਾ ਟਸ ਗਰੇ ਨਮਸਕਾਰ ਸੇਵਾ ਜੋਲੇ ਜੁਲੋ ਪਾਸ ਜੋੜੇ ਬੁੱਢੀ ਸਾਫਟ ਵਾਨੂੰ ਸੇ ਲੋ ਬਰਗ ਜੋਗ ਕੋ ਸਾਥਨਾ ਉਪਸਥਿਤ ਬੈ ਸਕੇ ਕੋ ਸੂ ਮੋ ਨੀਰਾ ਸਲਾਮਾ ਪਾਖਰੀਨ
0: ਆਜ ਵਿਕਰਮ ਸੰਵਤ 2083 ਭਦੌ 14 ਗਤੇ ਆਇਤਵਾਰ ਅਗਸਟ 30 ਤਾਰੀਖ र बुद्धिस्ट पात्र अनुसार आज दावा दिन बा चुदुन 17 गते बिरालोनीमा र बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस्तो छ। आज कुनै पनि विवाहको लगन राम्रो छैन, विवाह बारेको कुराहरू गर्न त्यति राम्रो छैन। यो चाहिँ बुद्धिस्ट पात्र अनुसार मात्रै हो, फेरि अरू म चाहिँ होइन। तर हाम्रो जुन मञ्जुश्री पात्र अनुसार चाहिँ आज विवाहको कुरा चाहिँ गर्नै हुँदैन, एकदम राम्रो हुँदैन। के धेरैबाट चाहिँ त्यसलाई अशान्तिहरू भएर आउनेछ। छेवर गरी के छ भने केस काटिने दिन चाहिँ राम्रो छ। आज मे अनि यी, मे भनेको अग्नि र यी भनेको दुईटा, अग्निहरू दुईटा जुडेको छ, यसलाई साह्रै राम्रो मानिन्छ। आजको भूमतोङ अब यो बौद्ध धर्म सम्बोट लिपि अनुसार भूमतोङ भनिन्छ भने नेपाली भाषाबाट चाहिँ जोगिनी भनिन्छ। जोगिनी चाहिँ उत्तार परेको छ। आज उत्तार सायद गर्दा उत्तारलाई पछाडि पार्नुहोस्, राम्रो हुनेछ। आज अग्नि देवता पनि जुरेको छ। लो वर्ग
1: जीवाला मुसाबरुको मिटला राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। लाङ्लो गाईबरुको मिटला राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। टाक्लो गाई गोरुको मेटल राम्रो देखिएको छ, कुनै पनि भिन्न बाह्र छैन। ढैलो बिरालो बरुको मेटल राम्रो देखिएको छ, सबै कुरा आज राम्रै हुनेछ। ढुक्लो करुल बरुको मेटल लास देखिएको छ, सबै कुरा सफल हुनेछ। दुल्लो नाग गोरुको मेटल राम्रो देखिएको छ, कुनै पनि भिन्न बाह्र छैन।
0: तालो घोडा वर्गको मेटललाई आज राम्रो, यहाँले गरेको गर्न खोजेको काम राम्रो प्रकारले आफ्ना सम्पन्न हुने देखिएको छ। लुग्लो भेडा वर्गको मित्रलाई आज राम्रो, यहाँले पनि गरेको कामहरू सफल भएर जाने देखिएको छ। टेलो भाँदर वर्गको मित्रलाई राम्रो, तपाईँले पनि गर्नु खोजेको गरिराख्नु भएको कामहरू सफल प्राप्त रहने देखिएको छ। झ्यालो चरा वर्गको मित्रलाई राम्रो, तपाईँले गरिराख्नु भएको कामहरू सफल भएर जाने देखिएको छ। खिलो कुकुर वर्गको मित्रलाई राम्रो, यहाँले के काम गर्दै हुनुहुन्छ र के काम गर्नु खोजेको छ त्यस कामलाई अगाडि बढायो भने राम्रो हुनेछ। फाक्लो बजल वर्गको मित्रलाई राम्रो, तपाईँले पनि गरिराख्नु भएको कामहरू गर्नलाई कुनै त्यस्तो विघ्न बाधाहरू नहुने तपाईँको जोकले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ल। नमस्कार, सेवा, शुभ दिन।
2: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु ढुक्पा लामाबाट लामा राजफल श्रवण गरिसक्नु भएको छ। श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तन सँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौं, हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौं। छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भइरहेको छ, यस कुराको हेक्का राखौं। सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भरौं। राशिफल अंश पछाडि अब भने तपाईँलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँलाई सुनाउनेछ। श्रोतावृन्द आज आइतबार पनि सदा चाहिँ बिहान 5 बजे रेडियो शुभारम्भ भयो। 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा सुनिसक्नु भएको छ। 5:30 देखि 6 बजेसम्म भजनहरू श्रवण गर्नुभयो।
3: छ बजेदेखि छत्तीससम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। अहिले तपाईँ छत्तीसदेखि सात बजेसम्म सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। यसै गरी सात बजेदेखि सात तीस बजेसम्म सैलुङ सेरोफेरो समाचार, सात तीसदेखि आठ बजेसम्म राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ। आठ बजेदेखि आठ पन्ध्रसम्म आजको पत्र पत्रिका दुलखा र दुलखा आसपासमा प्रसारण हुनेछ। आठ पन्ध्रदेखि नौ बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। नौ बजेदेखि नौ पन्ध्रसम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। नौ पन्ध्रदेखि दस बजेसम्म सैलुङ देउराली, दस बजेदेखि दस पाँचसम्म थामी भाषाको समाचार, दस पाँचदेखि एघार बजेसम्म पप गीतहरू, एघारदेखि बाह्र बजेसम्म हिन्दी पप गीतहरू, बाह्र बजेदेखि एक बजेसम्म लोकदोहोरी गीतहरू, एक बजेदेखि दुई बजेसम्म चलचित्रका गीत सुन्न सक्नुहुनेछ। दुई बजेदेखि दुई पन्ध्रसम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। दुई पन्ध्रदेखि तीन बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ भने तीन बजेदेखि तीन पन्ध्रसम्म फेरि पनि उज्यालो 90 नेटवर्कको नेपाल खबर सुन्न सक्नुहुनेछ। तीन पन्ध्रदेखि चार बजेसम्म लोकदोहोरी गीत सुन्न सक्नुहुनेछ। चार बजेदेखि चार पन्ध्रसम्म सैलुङ सेरफेरो समाचार सुन्न सक्नुहुनेछ। चार पन्ध्रदेखि पाँच बजेसम्म गीति कथा पुनः प्रसारण सुन्न सक्नुहुनेछ। पाँच बजेदेखि छ बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। छ बजेदेखि छत्तीससम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। छत्तीसदेखि सात बजेसम्म गीतहरू सुन्न सक्नुहुनेछ। फेरि सात तीसदेखि आठ बजेसम्म गीत सुन्न सक्नुहुनेछ। आठ बजेदेखि आठ पैंतालिससम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। आठ पैंतालिसदेखि दस बजेसम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। दस बजे रेडियोका सम्पूर्ण प्रसारण बन्द हुनेछन्।
2: श्रोताबिन भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौ। कार्यक्रमको शुरूमा दोलखा कालीचो गाउँपालिका जमार्सीका ज्येष्ठजन खड्गबहादुर राउतले नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौं।

मथुरामृतसरी भन्न खेर ओ सत्रजी त महाराजा भन्न लागे यसुर जे माता हजुरले मलाई वरदान दिनुहुन्छ भने नारायण।

कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईँलाई सुनाइसकेका छौँ। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दोलखा कालीचो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर रावले र साथमा हुनुहुन्थ्यो भजन पारखीहरू पनि। श्रोता कार्यक्रम सुनौलो बिहानी सुनिरहनु भएको छ। हामीले हाम्रा मौलिक भजन श्लोक र कहावतहरू प्रस्तुत गरिरहेका छौँ। भर्खरै तपाईँले दोलखा कालिचुक साथका ज्येष्ठ नागरिकहरूको आवाजमा सजिएको मौलिक भजन सुन्नुभयो। अब

0: लिपिबद्ध गर्न ढिला भइसकेको छ। कार्यक्रम सुनौलो बिहानीमा अब भने लोक संस्कृतिका अर्का संरक्षक भीमेश्वर नगरपालिका जिलु फसिभई निवासी ज्येष्ठजन जो उमेरमा 96 वसन्त पार गरिसक्नु भएको छ, भजन प्रवीणको नामले परिचित हुनुहुन्छ। कृष्ण प्रसाद चौलागाईको वर्तमान आवाज कस्तो रहेको छ, उहाँको आवाजमा सजिएको श्लोक तपाईँलाई थाहा छ।
1: सुनैको बल हुन्छ वंशीहरूको त्यो सिंह बाँचेपछि श्री शान्त भएर जान्छ पछि त्यो आओस् कुमार कसी मरु।

सुनौ बिहानी में हामीले राशि फलम छ रेडियो सयुङबाट प्रसारण हुने कार्यक्रमका झलकहरू त्यसैगरी लोक संस्कृतिमा आधारित रहेर दोलखाको भेग र भूगोलमा रहेका दृष्टजनहरूको मुखार बिन्दुबाट प्रकट भएका आवाजहरू पनि तपाईँलाई सम्प्रेषण गरिरहेका छौ। हामी लोक संस्कृतिमा धनी छौ। लोक संस्कृतिको छुट्टै पहिचान र महत्व छ। संसारकै धनी देश नेपाल हो लोक संस्कृतिको दृष्टिकोणले हेर्ने हो भने, तर पछिल्लो समय लोक संस्कृतिमा निराशा बढ्दै गएको छ। पछिल्ला पुस्ताहरूले यसलाई सिरुपर नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरिरहेका छन्। त्यसैले लोक संस्कृतिको आफ्नै मौलिकता छ, यसलाई कसैले पनि भुल्नु हुँदैन भन्ने हामी सबैको अनुरोध हो। जगेर्नका लागि सबै नेपाली एकजुट हुनुपर्छ। युवा पुस्ता पाश्चात्य गीत संगीतमा भन्दा पनि आफ्ना मौलिकता बचाउन लाग्न सके मात्रै नेपालको संस्कृति जोगिन्छ। अहिलेको पुस्ता रोजगारी र अध्ययनका लागि सहर तथा विदेशमा बस्ने गरेका छन्। यसकारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँग संस्कृति हस्तान्तरण गर्न पाएन। पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासेखी गर्ने गरेको छ। संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो। देखासेखीको नाउँमा पश्चिमी संस्कृतिको अनुसरण गर्दा हाम्रो पहिचान बोकेका मौलिक संस्कृति इतिहासमा मात्रै सीमित हुने होइनन्। अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ भन्दै कार्यक्रम सुनौलो बिहानीको अन्तिम भागमा आइपुगेका छौ। भोलि बिहान फेरि पनि हामी यी र यस्तै सवाल र प्रसंगका साथ तपाईँ सामु उपस्थित हुने नै छौ। कार्यक्रम सुनौलो बिहानी तपाईँलाई कस्तो लाग्छ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन अनुरोध गर्छौ। तपाईँको गाउँटोल बस्तीमा पनि यस्ता अब्बल दृष्टजन हुनुहुन्छ जसको मौलिकता छ, भजन कीर्तनका पारखी हुनुहुन्छ। हामीसम्म सम्पर्क गराएर संरक्षणका लागि हातेमालो गर्न अनुरोध गर्छौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको यो सुन्दर बिहानीबाट हामी सम्पूर्ण कार्यक्रम निर्माण टोली बिदा माग्छौ। नमस्कार।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरिबोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरिबोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: ए माइला गुरुजी
1: हजुर साहब लाइसेन्स निकाल्नु न त गुरु
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर यसो मिलाइदिनु न साहब
0: चुप
3: के तपाईहरु पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन त्यसो हो भने अब ढिला नगर्नुस् सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुस्
4: खाना बस्नको सुविधा सहित कार बाइक स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन् समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक टिकटक पेज लाइक गर्नुहोला
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77 9844-013-110 9844-065-466 9818-3715-33
5: ट्राफिक नियमको पालना गरौं दुर्घटनाबाट बचौं र बचाऊ

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्ण जी का असीम कृपाले सदाझै यस वर्ष पनि वितक चर्चा तथा श्री कृष्ण कथा को विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवाल ज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्ह 3 बजेसम्म, श्रीकृष्ण कथा अपरान्ह 3 देखि 4 बजेसम्म, भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो। 7514 जनाको उद्धार। करिब 2500 जना सम्पर्कविहीन। खोजी कार्य जारी। भोटे खोसी बाढ़ीपछि भेटिएका सब पहिचानमा सकस। 675 मध्ये 20 मात्र पहिचान। सब राख्ने ठाउँ अभाव हुनुको साथै संक्रमण फैलिने जोखिम देखिएपछि सनकत नभएका सब जमीनमा गाड्न शुरू। र दोलखामा भोटे खोसी बाढ़ीमा परे 53 दोलखालीको उद्धार। 49 जना अझै सम्पर्कविहीन।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा।
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा।
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा। तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता। प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: abosa mazar bistar ma. Rosua ko bote ko si nadi ma gawe ko budavar ay ko badi ma jan gumaw ni ko sanjha sase pachatar puge ko sa ajay 2498 jana samparka bihin nahunu bhayeko rashtriya bipad jokhim nawinikaran tatha byavasthapan pradhikaran le janayeko sa pradhikaran le diyeko pachhilo jankari anusar aile samma nadi kinar ma 675 jana ko shav bhetieko ho sabai bhanda badi chitwan ma 246 jana ko shav bhetieko sa pradhikaran le janayeko sa tesai gari rasua ma 13 nuwakot ma 51 धादिङमा 45 गोर्खामा 57 नवलपरासी पूर्वमा 165 नवलपरासी पश्चिममा 63 तनहुँमा 35 जनाको शव भेटिएको हो 2498 जना सम्पर्कविहीन रहेको समेत प्राधिकरणले जनाएको छ सबैभन्दा बढी जलविद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्कविहीन हुनु भएको छ उहाँहरूको खोजी कार्य भइरहेको छ अहिलेसम्म 7514 जनाको उद्धार भएको छ जलविद्युतको सुरुङबाट 280 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ खोज तथा उद्धारको लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ भोटेकोसी बाढीपछि भेटिएका शव राख्ने ठाउँ अभाव हुनुको साथै संक्रमण फैलने जोखिम देखिएपछि शनाखत नभएका शव जमिनमा गाड्न शुरू गरिएको छ पहिचान नभएका तथा व्यवहारसी शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 ल्याएर सरकारले पहिचान हुन नसकेका शवको व्यवस्थापन गर्न थालेको हो नेपाल प्रहरीका अनुसार शनिबार अबेरसम्म 675 शव फेला परेकोमा 20 वटाको मात्र पहिचान खुलेको छ शव पहिचान नै नभएर थन्किएका कारण अस्पतालका शवगृहहरू भरिन थालेका छन् परिस्थिति जटिल बनेपछि नेपाल प्रहरीको अनुरोधमा सरकारले पहिचान नखुलेका तथा व्यवहारसी भएका शवको व्यवस्थापन गर्न निर्देशन निर्देशिका नै संशोधन गरेको हो नेपाल प्रहरी ऐन 2012 दफा 22 गमा व्यवहारसी शव शनाखत नहुन सके अध्ययन प्रयोजनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानलाई दिन सकिने वा त्यस्तो संस्था नभए वा संस्थालाई आवश्यक नपर्ने भए स्थानीय पालिका वा सामाजिक संघ संस्था मार्फत दाह संस्कार गर्न सकिने भनिएको छ त्यही अनुसार शव व्यवस्थापनको लागि सरकारले निर्देशिका संशोधन गरेको हो गृह मन्त्रालयले अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको पूर्व स्वीकृति बिना ड्रोन नउडाउन आग्रह गरेको छ प्राधिकरणले जारी गरेको ड्रोन सम्बन्धी अत्यन्त जरूरी सूचनामा रसुवान नाकाउँदै नेपाल प्रवेश गर्ने भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवान मकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरबाट खोज उद्धार कार्य भइरहेको जनाएको छ बाढ़ीमा परेर मृत्यु भएका व्यक्ति र पशु चौपाएको शव कुहिएर प्रभावित क्षेत्रमा महामारी जन्य सर्वरोग फैलने जोखिम बढ़ेको छ बाढ़ीमा सयौं मानिस बेपत्ता भएकोमा निकै कम जीवित भेटिएका छन् भने अधिकांशको शव पनि भेटिएको छैन त्यस्तै हजारौं पशु चौपाए बाढ़ीमा परेकामा कुनै व्यवस्था भएको छैन यसले महामारी जन्य रोग भयावह बन्न सक्ने भन्दै पूर्व तयारी र सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गर्नुभएको छ यत्र तत्र छरिएका शवका कारण हैजा झाडाफखला स्काइप टाइफस रोटा भाइरस टाइफाइड हेपाटाइटिस ए र ई जस्ता रोगहरूको संक्रमण बढ़न सक्ने चिकित्सकहरूले बताउनु भएको छ वरिष्ठ सर्वरोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले तत्काल प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता नअपनाए सार्वजनिक स्वास्थ्य संकट निम्तन सक्ने चेतावनी दिनुभएको छ मान्छे मात्र होइन हजारौंको संख्यामा चौपाया मरेका छन् विस्तारै सर्ने र कुहिने अवस्था हुन थालेको छ त्यसैले सचेत हुनुपर्छ उहाँले भन्नुभयो अनावश्यक मानिसहरू पनि त्यहाँ गइरहेको देखिन्छ कतिपय त हेर्न गएका छन् एउटा मानिसमा कुनै सर्वरोग लाग्यो भने देशैभर फैलिन्छ बाढ़ी अनुमानित थिएन तर रोग चाहिँ अनुमानित छ उहाँले भन्नुभयो अब एकैछिन व्यापारिक विश्राम
1: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
2: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
2: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
2: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
3: ए माइला गुरुजी।
4: हजुर साहब,
3: लाइसेन्स निकाल्नु न त गुरु।
4: लाइसेन्स ला, लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
3: चुप।
5: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
2: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
1: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
1: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय प्रसंगहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा रहेका दोलखाका 53 जना नागरिक उद्धार गरिएको छ भने 49 जना अझै सम्पर्कविहीन रहनु भएको छ। उद्धार गरिएका 53 जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ। उद्धार गरिएकोमा दुर्जे तमाङ, देना श्रेष्ठ, भरत चौलागाई, राम बहादुर मगर, नवराज खड्का, बेबहादुर मगर, सुशीला श्रेष्ठ, रेकुमार मगर, कुमार बस्नेत, पासाङ शेर्पा, दिनेश तामी, सिमन तमाङ, विमला तमाङ, हिराबहादुर तमाङ, बिम्बे तमाङ, निमा पुरे, जनक कुमार, जिरेल मनोज तमाङ, पुकार जिरेल, धनबहादुर तमाङ, मेनबहादुर तमाङ, दिपेश तमाङ, कमलेश कुमार पाण्डे, विवेक नेपाली, सुनिल तमाङ, उत्तम नेपाली, अमित तमाङ, शीतल तमाङ, उत्तम तमाङ, विमला थामी, अर्जुन कुमार श्रेष्ठ, जीवन थामी, अमृत तमाङ, दिनेश तमाङ, उत्तर तमाङ, राजन खत्री, आङ दुर्जे शेर्पा, पासङ दुर्जे तमाङ, सूर्यबहादुर मगर, मीरबहादुर मगर, ज्ञान बहादुर तमाङ, उर्दिगेन तमाङ, रेलबहादुर तमाङ, सन्ताङ तमाङ, सुकुमान तमाङ, गोपाल थामी, निर्मल कुमार उप्रेती, प्रेम कुमारी उप्रेती, दिवस आचार्य, रीता शिवाकोटी, प्रेम शिवाकोटी, युगराज तमाङ र ईश्वर बस्नेत रहनु भएको छ। सम्पर्कविहीन 39 जनामा सुदर्शन चौलागाई, सुविन्द्र नेवाली, सीताराम श्रेष्ठ, दिनेश कार्के, प्रकाश मोक्तान, मीन शाह, हरि ढकाल, रिकेश बस्नेत, राजकुमार लामा, प्रकाश तमाङ, विजय खत्रे, दान बहादुर तमाङ, बहादुर तमाङ, पेम्बा घेसेन, बाघ बहादुर तमाङ, युवराज तमाङ, दिपेन्द्र बजगाई, सुवास मोयाल, अनुज नेपाल, रामशरण रसाइली, मैया दाहाल, बिमली, सञ्जीव भोजेल, सन्तोष थपलिया, शिशिर भोजेल, राजन कार्की, केदार कार्की, कमल खत्रे खड्का, मिलन नेपाली, सागर नेपाली, नानु खड्का, गोपी नेपाल, गोपी नेपाली, कृष्ण खत्री, सुदेव पाखरिन, देवकुमारी गुरूङ, सोनाम पाखरिन, सबिन थामे, रंजित थामे, कृष्ण थामे, विक्रम खड्का, कृष्ण श्रेष्ठ, रोहित कार्की, सुजन श्रेष्ठ, सुरेश घिसिङ, नरबहादुर तमाङ, जगत पाखरिन, शंकर दाहाल, रुद्रबहादुर खड्का र हरिबहादुर श्रेष्ठ, समीरा बुढाथोकी बाढ़ीका कारण सम्पर्कविहीन हुनु भएको छ। बाढ़ीका कारण सड़क तथा संचार सम्पर्क अवरूद्ध हुँदा प्रभावित क्षेत्रमा रहेका कतिपय नागरिकसँग सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ। नोलाखाको सैनु गाउँपालिकोडा नम्बर 7 चरणावर्तीमा रहेको ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन सम्बन्धी सरकारवालाहरूसँग छलफल गरिएको छ। ज्येष्ठ नागरिक सेवा केन्द्र नोलाखाको आयोजनामा भएको छलफल कार्यक्रममा समाजसेवी शिवप्रसाद भण्डारी, रमेश नगरपालिकाको उपमेयर कमला बस्नेत, आवाज नेपाल नोलाखाका अध्यक्ष सिर्जना कार्की, संचालक समितिका सचिव रामेश्वर उप्रेती, सदस्य केशव चौलागाई लगायतले आफ्नो धारणा राख्नु भएको थियो। ज्येष्ठ नागरिक सेवा केन्द्र संचालक समितिका अध्यक्ष गुणबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका कोषाध्यक्ष शम्भु खड्काले हाल ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनको लागि भइरहेको खर्चको बारेमा जानकारी गराउनु हुँदै वार्षिक रूपमा 6 लाख रूपियाँ खर्च हुने गरेको बताउनु भएको छ। उहाँको अनुसार उक्त खर्च ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनको लागि लगाइएको महायकीबाट प्राप्त भएको रकमको ब्याजबाट गर्ने गरिएको छ। हाल ज्येष्ठ नागरिक सेवा केन्द्रमा 13 जना ज्येष्ठ नागरिक रहनु भएको छ भने 3 जना कर्मचारी रहनु भएको छ। कार्यक्रममा ज्येष्ठ नागरिक सेवा केन्द्र परिसरमा रहेको जगतको सदुपयोग गर्दै गाई पालन गर्ने, सब गृह निर्माण गर्ने लगायतका विषयमा छलफल भएको हो। त्यसै गरी चरणवती धाममा हिजो धार्मिक विधि अनुसार स्वामीको वृक्ष रोपिएको छ। चरणवतीमा 2012 सालमा रोपिएको स्वामीको रूख गत साउन महिनाको 7 गते ढलेसँगै सोही स्थानमा हिजो धार्मिक विधि अनुसार स्वामीको बिरूवा रोपिएको पुरोहित केशव आचार्यले बताउनु भयो। शनिबारको दिन पारेर स्वामीको बिरूवा रोपिएको हो। नोलाखाको कालिङ्चो गाउँपालिकोडा नम्बर 9 सुन्द्रवतीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। सुन्द्रवतीमा रहेका क्रियाशील संघ संस्थाहरू दीपज्योति समाज सुधार संस्था, दीपज्योति बचत तथा ऋण सहकारी संस्था, सुन्द्रवती युवा सञ्चाल, नेपाल रेडक्रस सोसाइटी सुन्द्रवती उपशाखाको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा 4 जना महिला सहित 20 जनाले रक्तदान गर्नुभएको थियो। दोलखाका 2 जलविद्युत आयोजनाले शेर निष्कासनको लागि आवेदन दिएका छन्। खेम्ती 2 आयोजना निर्माण गरिरहेको पिपुल्स इनर्जी लिमिटेडले 66 लाख कित्ता शेर अर्थात 66 करोड़ रूपियाँ बरबरको आईपीओको लागि आवेदन दिएको छ भने दोलखाका हेम पर्वत हाइड्रो पावर लिमिटेडले 59,15,000 अर्थात 59,15,00,000 रूपियाँ बरबरको आईपीओ प्रस्ताव गरेको छ। नाबालिकालाई जबरजस्ती करनी गरी फरार हुनुभएका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन 27 गते राति 10 बजे गोकुलगंगा गाउँपालिकाकै 16 वर्षीय बालिकालाई उहाँ घरमा सुतिरहेको अवस्थामा पेमा निमा शेर्पाले घरभित्र प्रवेश गरी जबरजस्ती करनी गरेको आरोप छ। घटनापछि फरार हुनुभएको शेर्पालाई प्रहरीले पक्राउ गरेको हो। रोशी गाउँपालिका काभ्रेले भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। हिजो बसेको विपद व्यवस्थापन समितिको बैठकले घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा गहिरो समावेदना व्यक्त गरेको छ। यस्तै बैठकले बाढ़ी प्रभावितको राहत तथा पुनर्स्थापनाको लागि 10 लाख सहयोग गर्न निर्णय गरेको छ। जनप्रतिनिधिको 7 दिन बराबरको सेवा सुविधा बापतको रकम र सम्पूर्ण कर्मचारी तथा शिक्षकहरूको 1 दिन बराबरको तलब गरी 9,70,982 तथा प्रकोप व्यवस्थापन कोषबाट 29,218 गरी 10 लाख रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा

0: अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
1: ए माइला गुरुजी।
3: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
4: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
3: चुप।
5: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
6: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
2: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-465-466, 9818-3715-33।
2: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन, के एकले गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
7: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको

0: पंजा शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: हो पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि

0: Tama, Pital, Jores, Steel, Falam, Plastic, Fiber का झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटा का भाँडाहरू कम्पनी के मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलारको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
3: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
2: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे क्षेत्र, साबिक ठुलो पातल गाविस, वडा नम्बर 1236789। भदौ 26 गते ठुलो पातल निगाले, साबिक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस।
3: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल बैंक्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
2: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
3: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
2: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
3: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
2: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
3: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
2: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
3: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।

0: पनि खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030, नामदु सेवा केन्द्र नामदु 9851-32-2136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137, जुंगु सेवा केन्द्र जुंगु 9851-32-2141, चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147।
1: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
7: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
6: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
6: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
8: यो रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो स्वाइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेको विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल भदौ महिनाको 14 गते आइतबार आज प्रकाशित पत्र पत्रिकाले भोटेपछि बाढ़ीपछि भेटिएका शव पहिचानमा सकस 675 मध्ये 20 मात्रै पहिचान, अरू गाड़ीदै बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो, झण्डे 2500 जना सम्पर्कविहीन, भोटेपछिमा पुनः बाढ़ी सतर्कता अपनाउन आग्रह, बाढ़ीपछि स्वास्थ्य संकटको डर, शव र मरेका पशु चौपायबाट महामारी जन्य रूप फैलिने जोखिम, सुरुङमा फँसेका 600 को 4 दिनसम्म पनि उद्धार भएन लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो, झन्डै 2500 जना सम्पर्कविहीन। रसुवाको भोटेपछि नदीमा आएको बुधबार आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको हो। सबैभन्दा बढ़ी चितवनमा 246 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। यसै गरी रसुवामा 13, नुवाकोटमा 151, दाहालिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63 र तनहुमा 35 जनाको शव भेटिएको हो। 2498 जना सम्पर्कविहीन रहनु भएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्कविहीन रहनु भएको छ। उहाँहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 7514 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 280 उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारको लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। भोटेखुसीको सुरुङमा फँसेका 600 को 4 दिनसम्म पनि उद्धार भएन। गृहमन्त्री सुदन गुरूङले माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङमा फँसेकाको उद्धारमा आफै खटिएको समाचार शुक्रबार संचार माध्यममा प्रभाव भयो। विपदको केन्द्रीय कमाण्ड गर्नुभएका गृहमन्त्री प्राविधिकहरूले गर्ने काममा अघि सरेर सुरुङमा जानुभयो। निकै तदारुकताका साथ आफूले काम गरिरहेको सन्देश प्रवाह गर्न उहाँ त्यहाँ पुग्नु भएको थियो। तर यथार्थमा भने रसुवा बाढ़ीका कारण सुरुङमा फँसेका करिब 600 मानिसको गम्भीर किसिमको उद्धारको प्रयास अझै शुरु नहुन नसकेको पाइएको छ। त्रिशुली नदी प्रवाहका विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फँसेका कामदार तथा कर्मचारीको 4 दिन बितिसक्दा पनि उद्धार हुन नसकेको हो। 60 मेगावाट माथिल्लो त्रिशुली 216 मेगावाटको माथिल्लो त्रिशुली 20 मेगावाटको लाङटाङ 22 मेगावाट सिनिमे लगाएका आयोजनाको सुरुङमा सयौं संख्यामा मानिसहरू फँसेका छन्। तर आवश्यक जनशक्ति, विज्ञता, उपकरण र सरकारी तत्परताको अभावमा सुरुङमा फँसेका मानिसहरूको अहिलेसम्म पनि उद्धार हुन नसकेको बताइएको छ। यो खबर आज अनलाइन खबरले लेखेको छ। भोटेकोशीको बाढ़ीपछि भेटिएका शव पहिचान नसकस 675 मध्ये 20 मात्रै पहिचान, अझै धेरै बाँकी, अरू गाड़ीदै भोटेपछि बाढ़ीपछि भेटिएका शव राख्ने ठाउँ अभाव हुनाका साथै संक्रमण फैलने जोखिम देखिएपछि सडकत नभएका शव जमीनमा गाड्न शुरू गरिएको छ। पहिचान नभएका तथा व्यवहारिसी शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 ल्याएर सरकारले पहिचान हुन नसकेको शव व्यवस्थापन गर्न थालेको हो। नेपाल प्रहरीका अनुसार शनिबार अबेरसम्म 675 शव फेला परेकोमा 20 मात्र पहिचान खुलेको छ। शव पहिचान नै नभएर थन्किएका कारण अस्पतालका शवगृहहरू भरिन थालेका छन्। परिस्थिति जटिल बनेपछि नेपाल प्रहरीको अनुरोधमा सरकारले पहिचान नखुलेका तथा व्यवहारिसी भएका शवको व्यवस्थापन गर्ने निर्देशिका नै संशोधन गरेको हो। यो खबर आज कान्ति फोटे लेखेको छ।
बाढ़ी पछि स्वास्थ्य संकट को डर शव र मरेका पशु चौपाईबाट महामारी जन्य रूप लिने जोखिम बाढ़ीमा परेर मृत्यु भएका व्यक्ति र पशु चौपाईको शव पुगेर प्रभावित क्षेत्रमा महामारी जन्य तथा सर्वरोग फैलिने जोखिम देखिएको बढ़ेको छ। बाढ़ीमा सयौं मानिस बेपत्ता भएकोमा निकै कम जीवित भेटिएका छन् भने अधिकांशको शव पनि भेटिएको छैन। त्यस्तै हजारौं पशु चौपाई बाढ़ीमा परेकामा कुनै पनि व्यवस्था भएको छैन। यसले महामारी जन्य रोगको भयावह बन्न सक्ने भन्दै पूर्व तयारी र सावधानी अप्नाउन चिकित्सकहरूले अनुरोध गर्नु भएको छ। यत्रतत्र छरिएका शवका कारण हैजा, झाडा पखाला, स्क्राइप टाइफस, रोटा भाइरस, टाइफाइड, हेपाटाइटिस ए र ई, डेंगू, मलेरिया, छालाका संक्रमण, श्वास प्रश्वास सम्बन्धी संक्रमण फैलन सक्ने मा सर्वरोग विशेषज्ञहरू चिन्तित हुनु भएको छ। वरिष्ठ सर्वरोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले तत्काल प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता नअपनाइए सार्वजनिक स्वास्थ्य संकट निम्तिन सक्ने चेतावनी दिनुभएको छ। मान्छे मात्र होइन हजारौं संख्यामा पशु चौपाई मरेका छन्। विस्तारै सर्ने र कुहिने अवस्था हुन थालेको छ। त्यसैले सचेत हुनुपर्छ उहाँले भन्नुभयो। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। भोटेपछिमा अहिले बाढ़ीको ठूलो जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। रसुवाको भोटेकोशी नदीमा अहिलेलाई बाढ़ीको ठूलो जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि जिल्ला प्रहरी कार्यालय रसुवाले भोटेकोशी नदीमा पानीको बहाव बढ़ेको आवाज सुनिएको भन्ने सूचनाको आधारमा महाशाखाले बाढ़ीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रसुवा, नुवाकोट र धादिङका नदी किनारमा सतर्कता अप्नाउन भनेको थियो। तर अहिले बाढ़ी केही बढ़े पनि ठूलो जोखिम नरहेको महाशाखाले जनाएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। शवको वैज्ञानिक अभिलेख राखिँदै रसुवाको भोटेपछि बाढ़ीमा परि ज्यान गुमाएका तर पहिचान नखुलेका शवको भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरण सुरक्षित व्यवस्थापनको प्रक्रिया अघि बढ़ाएको छ। बाढ़ीले बगाएर नदी किनार खोल्सा तथा विभिन्न स्थानमा पुर्याएका शव तथा शरीरका अंगहरू संकलन गरी कानूनी प्रक्रिया पूरा गर्ने, फोरेन्सिक प्रमाण सुरक्षित राख्ने र त्यसपछि स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर अन्तिम व्यवस्थापन गर्ने प्रक्रिया एकीकृत रूपमा अघि बढ़ाइएको बताइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले हालसम्म रसुवाबाट 13, नुवाकोटबाट 41, धादिङबाट 49, चितवनबाट 248, गोटाखोर गोर्खाबाट 54, तनहुँबाट 31, पूर्वी नवलपरासीबाट 158 र पश्चिम नवलपरासीबाट 75 गरी 670 को शव फेला परेको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। अब दोलखा आसपासका गतिविधिहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा रहेका दोलखाका 53 जना नागरिक उद्धार गरिएको छ भने अझै 49 जना नागरिक सम्पर्कविहीन रहनु भएको छ। दोलखाको सैलुङ गाउँपालिका नम्बर 7 चरणौतीमा रहेको ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन सम्बन्धी सरकार वालासँग छलफल कार्यक्रम भएको छ। ज्येष्ठ नागरिक सेवा केन्द्र दोलखाको आयोजनामा भएको छलफल कार्यक्रममा समाजसेवी शिवा प्रसाद भण्डारी, रमेश नगरपालिकाको उपमेयर कमला बस्नेत, आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्की, संचालक समितिका सचिव रामेश्वर उप्रेती, सदस्य केशव चौलकाई लगायतले आफ्नो धारणा राख्नु भएको थियो। ज्येष्ठ नागरिक सेवा केन्द्र संचालक समितिका अध्यक्ष गुणबहादुर बुढाथोकेको अध्यक्षतामा भएको कार्यक्रममा समितिका कोषाध्यक्ष शम्भु खड्काले हाल ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि भइरहेको खर्चको बारेमा जानकारी गराउनु भएको थियो। त्यसै गरी चरणौतीमा 2012 सालमा रोपिएको स्वामीको रूखको तथा महिनाको 7 गते ढलेपछि सोही स्थानमा हिजो धार्मिक विधि अनुसार स्वामीको बिरूवा रोपिएको पुरोहित केशव आचार्यले बताउनुभयो। दोलखाको कालिम्सो गाउँपालिका वडा नम्बर 9 सुन्द्रवतीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। सुन्द्रवतीमा रहेको क्रियाशील संघ संस्था दीपज्योति, समाज सुधार संस्था दीपज्योति बचत तथा ऋण सहकारी संस्था, सुन्द्रवती युवा सञ्जाल, नेपाल रेडक्रस सोसाइटी सुन्द्रवती उपशाखाको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा 20 जनाले रक्तदान गर्नुभएको थियो।
काभ्रेको रोशी गाउँपालिकाले भोटेको छ नदीमा आएको विनाशकारी बाढ़ीका कारण भएको जनधनको क्षतिपूर्ति दुःख व्यक्त गरेको छ। हिजो बसेको विपद व्यवस्थापन समितिको बैठकमा काका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको हो। यस्तै बैठकले बाढ़ी प्रभावित तथा राहत प्रभावितको राहत तथा पुनर्स्थापनाको लागि 10 लाख रूपियाँ सहयोग गर्ने निर्णय समेत गरेको छ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे धामी भाषामा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडुबाटो चरीकोट।

0: Extreme energy drink.
1: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
2: जागिर खाने मौका त आएको थियो नि, तर
3: सर सर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
4: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सिको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
7: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
6: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
8: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87 सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88 पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
1: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
4: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाठी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
1: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी अर्थात हरिबोधनी एकादशीको दिन भव्य मेला लाग्ने गरेको छ, साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी। थप जानकारीको लागि सम्पर्क नम्बर 9843-58-59-69 र 9841-17-55-10। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पौरखी कृषि सहकारी संस्था लिमिटेड को साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
1: साधारण सभाका कार्यक्रमहरू वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
0: विनियम संशोधन सम्बन्धमा, आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पुनर्लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
1: उत्कृष्ट शेयर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
0: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका स्थिर सदस्यहरूका छोरा छोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
1: साथै सम्पूर्ण शेयर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेयर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेयर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
0: हरिहर प्रसाद नेउपानी अध्यक्ष पौरखी कृषि सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका वडा नम्बर 6 दोलखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।

0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
3: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश, तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रह्यो।

0: 282.
1: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
2: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा संचालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
2: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
1: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
2: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
1: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
2: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विसुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
1: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
2: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9844-23-63-23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
1: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9942-42-75-17।
2: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
1: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-30-77-72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-23-63-23।
2: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-23-63-23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-40-68-24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-23-63-23।
1: साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको शेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9948-28-75-55, 9944-23-63-23। 98 45

0: 7578888 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
3: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
4: ए साथी हो, कसैले थाहा छ त?
3: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
5: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
3: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे है साथी हो।
6: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा 6 पाटी खोला चरीकोट दोलखा।
5: हाम्रा सेवा तथा सुविधाहरू?
3: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागी संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
2: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
1: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
2: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
1: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
2: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ होइन ए हजुरआमा के भयो आइया आइया भन्दै हुनुहुन्छ त सन्चो छैन कि के हो
3: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु बसे उठ्न सकिँदैन उठे बस्न सकिँदैन कहिले हात गोडा दुख्छन् कहिले ज्यान पुरै दुख्छ कहिले रमरम र झमझम हुन्छ अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन
1: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न
3: किन र बाबु उहाँलाई भेटेर के हुन्छ र
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा वायु देवताको पूजापाठ गर्नु परेमा नवग्रह शान्ति गर्नु परेमा र जाड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ हजुर विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क नम्बर 9844124235 र 01431447 विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजीका असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्ह 3 बजेसम्म, श्रीकृष्ण कथा अपरान्ह 3 देखि 4 बजेसम्म, भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा, रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं।

0: प्रति बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार।
3: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
1: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
6: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर्स छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
6: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिज का नया नया डिजाइन का पीस तथा थान का कपड़ा पाउनु का साथ ही आकर्षण डिजाइन में कुर्ता सरवाल ब्लाउज लहंगा चोली लगायत का कपड़ा सिलाइन्छ र रेडीमेड कपड़ा फिटिंग पनि गरिन्छ। साथ ही सुपथ मूल्य में सिलाई संबंधी तालीम समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल थप जानकारी का लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426।
1: क्लासिक लेडीज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
7: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: ड्राइवर माइलो मोटर चलाउँदै
10: ए माइला गुरुजी।
11: हजुर सर।
10: लाइसेन्स निकाल्नु न त गुरु।
11: लाइसेन्स ला लाइसेन्स त छैन त सर। यसो मिलाइदिनु न सर।
10: चुप।
3: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
6: खाना बस्नको सुविधा सहित कार बाइक स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
1: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक टिकटक पेज लाइक गर्नुहोला।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77 9844-013-110 9844-065-466 9818-3715-33।
1: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
12: होइन के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
12: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
12: ए दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू। यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
12: सम्पर्कको लागि 9844649608 9844649608।
1: दुर्गा एन्ड राजेश दनातल सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
2: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।

0: र 049-421-542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 98510-68590
1: नमस्ते डाक्टर साहब
2: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
1: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
2: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
2: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: Olha, olha, posso dar do recuo, o dia panisso nessa. E a puri, morai na Anukoma loja, olha.
1: Olha, checa da Anukoma, né? Da Anukoma, vai na aba. E na dental business arma loja na porta, que assim vai.
0: Olha, até aqui é montaninho.
1: E aqui é um daí, né? Não pode ter isso, né?
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 98 41 57 70 69
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
9: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
10: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ
9: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा
10: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
9: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 26 गते ठुलो पातल चिपचिपे क्षेत्र साविक ठुलो पातल गाविस वडा नम्बर 1236789 भदौ 26 गते ठुलो पातल निगाले साविक ठुलो पातल गाविस वडा नम्बर

0: 4 र 5 जिरी नगरपालिका, भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर ओडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी ओडा नम्बर 5 को निमकोट, भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस,
1: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि गौरी शंकर गाउँपालिका, भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको ओडा नम्बर 8 को ओडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र उर्लेनी, असोज 1 गते मार्बु ओडा कार्यालय बैतेश्वर गाउँपालिका ओडा नम्बर 7, असोज 2 गते चरीकोट हाम्रो रेडियो हल भीमेश्वर नगरपालिका कालिङचोक बिगु सैलुङ मेलुङ र तामकोशी गाउँपालिका, असोज 3 गते रोयल बैंक्वेट जडीबुटी काभ्रे प्लान्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एउबो
0: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
1: मिति 2083 साल श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने
1: सदस्यता निलम्बन खारेज वा स्थगन नरहेको हुनुपर्ने
0: ऋण कारोबार गरेको भए ऋणको भाखा ननागेको हुनुपर्ने
1: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
0: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030 नामदु सेवा केन्द्र नामदु 98-51-32-21-36 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37 जुंगु सेवा केन्द्र जुंगु 98-51-32-21-41 चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34 काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-32-21-47
1: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा
2: यो रेडियो सैलुङको समय सूचक हो
3: यति बेला बिहानको 10 बजेको छ

0: California.
1: Extreme energy drink.
2: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रसन जी क्या हो
3: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ
2: ए छोरी पो हेर न छोरी विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो
3: ल बुबा अब तपाईँ ढुक्क हुनुहोस् तपाईँको सपना अब पूरा हुनेछ किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर
5: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम कर्णाली पुल महाकाली पुल घोडाघोडी ताल कैलाली बुद्ध जन्मभूमि कपिलवस्तु श्रीजी शाश्वत धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाडौँ
4: भारततर्फ हरिहर क्षेत्र पटना मातृ मोक्ष धाम पुनपुन महाश्रद्धा स्थल गया काशी विश्वनाथ चौरासी घाट दर्शन विन्ध्याचल पर्वत बिन्दावासिनी त्रिकोण यात्रा प्रयागराज स्नान मनगद कृपालु धाम नैमिषारण्य अयोध्या श्रीराम जन्मभूमि मथुरा गोकुलधाम वृन्दावन गोवर्धन हरिद्वार ऋषिकेश परमार्थ निकेतन रामझुला धारीदेवी यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस् प्रस्थान मिति 2083 साल भदौ 29 गते यात्रा अवधि 25 दिन लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ
5: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887093 पान पसल साडो बाटो चरीकोट
4: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै सम्पर्क नम्बर 9761321144 र 9761321145 काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ आराम सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलाखा किबी जोन रामेछापका विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845 48 117 9845 55 562 048 45 562 र 0494 21 130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप मन्थली।
0: आफैले जागिर खाने मौका त आको थियो नि तर
6: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफैले अब खाना त हुन्थ्यो नि तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकि गर्ने।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
7: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
7: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
8: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
9: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
10: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
11: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
12: एहे,
9: आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
0: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हाउ 15 मिनेटमा केक बन्छ, ल्याउने।
8: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
13: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
4: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
9: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी, भरा, माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी, भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी, भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
4: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी अर्थात हरिबोधनी एकादशीको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा।
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
1: साधारण सभाका कार्यक्रमहरू: वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
0: विनियम संशोधन सम्बन्धमा, आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पुनर्लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
1: उत्कृष्ट शेयर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
0: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका शीर्ष सदस्यहरूका छोराछोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
1: साथै सम्पूर्ण शेयर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेयर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेयर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
0: हरिहर प्रसाद न्यौपाने अध्यक्ष, पौरखी कृषि सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका वडा नम्बर 6, दोलखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6, चोथाङ, दोलखा।
3: The Rising Star.
4: Rising Star?
3: Rising Star?
5: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नु हो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जो चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा, सम्पर्क नम्बर 98511-65046।
4: अविनाश तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता लिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नियमित बचत भएको ऋणको भाका ननागेको शेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848 28 75 55, 9844 23 63 23, 9845 75 88 88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
3: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
3: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू,
3: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिन द्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-000-844, 9848-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
4: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
3: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
4: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
3: साथै उक्त मन्दिर परिसरमा

0: 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवालिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवालिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी डुबाटेपाटी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: रेडियो सैरुङको समय सूचक हो।
1: यति बेला बिहानको 11 बजेको छ।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजी का असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्ह 3 बजेसम्म, श्रीकृष्ण कथा अपरान्ह 3 देखि 4 बजेसम्म, भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोलाडाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै, सम्पर्क नम्बर 9761313244 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
0: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9851069677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होशियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र लिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
6: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
6: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हार्ड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: ड्राइवर माइल मोटर चलाउँदै
10: ए माइला गुरुजी।
11: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
10: लाइसेन्स लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
11: चुप।
4: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
6: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक टिकटक पेज लाइक गर्नुहोला।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
12: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
13: होइन, के एक्लै गुनगुन गरिरहेको?
12: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
13: अनि के भयो त, लगेर पाले भइगयो नि?
12: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
13: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
13: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
13: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
14: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौ भने, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
15: पाडे पनि किन दुखेको पक्ष? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। ए होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
14: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
15: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
14: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
15: बनि? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
16: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू, कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
16: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
13: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804024866।
12: एस गोविन्द फोटो स्टूडियो कम्प्यूटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
17: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
18: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079।
14: अलिक कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
19: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
12: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
20: नमस्ते डाक्टर साहब।
21: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
20: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
21: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
20: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
21: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
20: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
21: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
20: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
21: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
19: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेश हापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेश हाप, बाख्रा जोन रामेश हाप र आलू जोन रामेश हाप, आलू जोन दोलाखा, किबी जोन रामेश हापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेश थाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845484117, 9845555562, 0485545562 र 0949421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
2: जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
0: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816830107।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
4: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
3: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान: मिति 2083 साल भदौ 26 गते, ठुलोपातल, चिपचिपे। क्षेत्र: साविक ठुलोपातल गाविस, वडा नम्बर 1236789। भदौ 26 गते, ठुलोपातल निगाले, साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते, नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते, गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
4: भदौ 29 गते, जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते, क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते, मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका, वडा नम्बर 7। असोज 2 गते, चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते, रोयल ब्याङ्क्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा

0: बसोबास गर्ने सदस्यहरू र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँपालिका वडा नम्बर 4 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो
1: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
0: मिति 2083 साल श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने
0: सदस्यता निलम्बन खारेज वा स्थगन नरहेको हुनुपर्ने
1: ऋण कारोबार गरेको भए ऋणको भाखा ननागेको हुनुपर्ने
0: 2083 असार मसन्त सम्म नियमित बचत गरेको हुनुपर्ने
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
1: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030 नामदु सेवा केन्द्र नामदु 9851-32-2136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137 जुङ्गु सेवा केन्द्र जुङ्गु 9851-32-2141 चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134 काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147
0: बेस बहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा

0: sip on the extreme energy drink.
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला मध्याह्नको 12 बजेको छ।

0: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
0: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडु बाटो चरीकोट।
4: अहिले त मेरो जन्मदिन हो नि, केक काट्नु पर्छ है मम्मी?
5: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
6: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हो पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू, केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
7: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860859988, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
2: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
3: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
2: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी अर्थात हरिबोधनी एकादशीको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी। थप जानकारीको लागि सम्पर्क नम्बर 9843859969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङचो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुस्तावती, दोलखा। पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
3: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
2: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी, भीमेश्वर नगरपालिका 6, दोलखा।
3: साधारण सभाका कार्यक्रमहरू: वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
2: विनियम संशोधन सम्बन्धमा, आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पुनर्लेखन सम्बन्धमा, ऋण नीति, कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
3: उत्कृष्ट शेर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
2: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका स्थिर सदस्यहरूका छोराछोरी मध्ये 2082 सालमा संचालित एसई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
3: साथै सम्पूर्ण शेर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
2: हरिहर प्रसाद न्यौपाने अध्यक्ष, पौरखी कृषि सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, दोलखा।
8: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
8: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
8: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य,
8: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
9: The Rising Star.
10: Rising Star?
9: Rising Star?
11: Yes, the Rising Star School.
9: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
11: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
9: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
11: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
10: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
3: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
12: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 98511-65046
13: अविनाश तिमी किन निराश छौ त
14: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
13: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
15: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 98440-30282
16: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना
3: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं
16: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन
3: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल
16: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल
3: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू
16: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
3: साधारण सभा हुने मिति र स्थानहरू मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विशुनटोल समय बिहान 8 बजेदेखि 10 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17 असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98-44-23-63-23
16: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17 असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97-42-42-75-17
3: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-63-23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी। समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
16: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ। समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली। समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9842-42-75-17।
3: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी। समय बिहान 7 बजेदेखि 9 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार। समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
16: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-30-77-72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ। समय बिहान 8 बजेदेखि मध्याह बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23।
3: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन। समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-40-68-24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण। समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23।
16: साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको शेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848-28-75-55, 9844-23-63-23, 9845-78-88-88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
17: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बुम बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-10-5-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 10

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजी का असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्ह 3 बजेसम्म, श्रीकृष्ण कथा अपरान्ह 3 देखि 4 बजेसम्म, भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोलाडाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आजका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: आँखा खुल्दा म अस्पतालमा थिएँ कि आफ्नै कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखे

पछि झाडी रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानो? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नु भयो। तर म माथि कुनै बज्र खसी झैँ भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: आया आया
2: होइन ए हजुरआमा के भयो आया आया भन्दै हुनुहुन्छ त सन्चो छैन कि के हो
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु बसे उठ्न सकिँदैन उठे बस्न सकिँदैन कहिले हात गोडा दुख्छन् कहिले ज्यान पुरै दुख्छ कहिले रमरम र झमझम हुन्छ अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन
2: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न
1: किन र बाबु उहाँलाई भेटेर के हुन्छ र
2: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा वायु देवताको पूजापाठ गर्नु परेमा नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ हजुर विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447 विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजी का असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो 2 बजेसम्म, वितक चर्चा कथा 2 देखि अपरान्ह 3 बजेसम्म श्रीकृष्ण कथा, अपरान्ह 3 देखि 4 बजेसम्म भजन कीर्तन नृत्य र प्रसाद वितरण।
0: स्थान नवनिर्मित कृष्ण मन्दिर भीमेश्वर नगरपालिका छ, कोला डाँडा रामकोट। भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण झूला सहित विशेष मेला मनाइनेछ। अध्यक्ष कृष्ण प्रसाद सुवेदी, सदस्य बाबुराम फुयाल। थप जानकारीको लागि सम्पर्क नम्बर 9844014783। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: ड्राइभर म माइलो मोटर चलाउँदै
4: ए माइला गुरुजी।
5: हजुर साहब,
4: लाइसेन्स निकाल्नु न त गुरु।
5: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
4: चुप।
6: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
7: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा

0: सात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हौ मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, चरेस स्टेल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
6: यो रेडियो सैलुङको समय सूचक हो।

अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालु सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाको दोरे नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने प्रधानमन्त्री दैविक प्रकोप कोषको नाममा नक्कली कागजात तथा स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा रामेछापका एक युवा पक्राउ लगायतका स्थानीय प्रसंग सहित रसुवाको भोटेकोसी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 786 पुग्यो, 2715 जनाको उद्धार जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। रसुवाको भोटेकोसीमा बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 768 पुगेको छ। नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो 2 बजेसम्म रसुवामा 13 जना, धादिङमा 50 जना, गोर्खामा 58 जना, नुवाकोटमा 52 जना, चितवनमा 264 जना, तनहुँमा 37 जना, नवलपरासी पूर्वमा 194 जना र नवलपरासी पश्चिममा 100 जनाको शव फेला परेको छ। घाइते तथा उद्धारको संख्या 2715 रहेको छ। हालसम्म 25 जना प्रहरी कर्मचारी सम्पर्कविहीन हुनु भएको छ। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या 160 पुगेको प्रहरीले जनाएको छ। भोटेकोसी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतको लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकाय बाट ब्रिफिङ दिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टी तहका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको रासोपका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभए। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको हो। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। चिनिया जनमुक्ति सेनाको वायुसेनाका 2 वटा ठूला ट्रान्सपोर्ट विमान आज राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चार चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरण सहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भएका थिए। झण्डै 3 घण्टाको उडानपछि काठमाडौँ आइपुगेका 3 विमानले पाल, कम्बल, स्प्रिङ ब्याग, हाइट्रक तथा प्राथमिक उपचार किट लगायतका 13,000 विस्थान आपतकालीन राहत सामग्री सहित 50 टन सामग्री ल्याइएका काठमाडौँमा रहेको चिनिया दूतावासले जनाएको छ। ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको सहभागिता रहेको थियो।

रसुवाको भटेकोशी सहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढ़ी पहिरोमा पछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ। पछिल्लो पटक अमेरिकाले बाढ़ी प्रभावित नेपाली नागरिकका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकाका विदेश मन्त्रालयका अनुसार सहयोगबाट बाढ़ी प्रभावित 10,000 परिवारलाई 3 महिनासम्म आपतकालीन खाद्य लगायत सहायता उपलब्ध गराइनेछ। यसअघि अमेरिकाले बाढ़ी प्रभावित क्षेत्रमा 5 लाख अमेरिकी डलर आपतकालीन सहयोग तथा विपद व्यवस्थापन व्यय परिचालन गर्ने घोषणा गरेको थियो। यस्तै भारतबाट नेपालले अहिलेसम्म 57 टन भन्दा बढ़ी राहत सामग्री प्राप्त गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दोलखाको जेरी नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। नगरपालिकाले चालू आर्थिक वर्ष गर्ने कार्यक्रमका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गर्न लागि नगरपालिकाले जारी गरेको सूचना मध्ये गरिएको छ। नगरपालिकाले भदौ 17 गतेदेखि 31 गतेसम्म प्रत्येक वडामा शिविर सञ्चालन गर्नेछ। शिविरमा योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, सुत्केरी आमालाई पोषण सामग्री वितरण, स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा,

0: साझाको समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
2: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
3: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
2: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
3: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
3: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 98 44 32 25 13 र 98 024 087 66।
2: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

नमस्कार साथै साहित्यिक अभिवादन रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको सातामा झैं आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति हो कार्यक्रम गीती कथा। गीती कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनप्रसारण आइतबार अपरान्ह 4 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जसँगै हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि। कार्यक्रम गीती कथा विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक तथा सरहटार लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र कार्यक्रम गीती कथाको आजको बसाईमा पनि अघिल्लो केही साताबाट शुरू भएको कथा अभागीको यो तेस्रो भाग लिएर आएको छु जसलाई लेख्नु भएको अम्बिका पाण्डेजीले। कथा अभागीको यो तेस्रो भाग वाचन गर्न एकैछिनमा आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कोसेलीबाट गर्छु। सांगीतिक कोसेली पछि आइहाल्छु। तपाईँहरू कार्यक्रम सुन्दै गर्नुहोला।

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको विषयमा पनि अघिल्लो केही साताबाट शुरू भएको कथा अभागीको तेस्रो भाग लिएर आएको छु, जसलाई अम्बिका पाण्डेजीले लेख्नु भएको हो। अब सुनौ कथा अभागीको यो तेस्रो भाग।

भोलिपल्ट पनि सधैँ झैं बिहानै उठेर केही काम सकेर खेततिर लागे म। खेतमा काम गर्ने अरू साथीहरू पनि थिए, काम चलि नै रहेको थियो, म पनि कामको धुनमा थिएँ। एक्कासी कतै भित्रबाट केही चिसो बगे जस्तो भयो, आफैलाई अनौठो लाग्यो। होइन कहाँबाट पानी छिर्यो भनेर चिसो अलिअलि गर्दै बढेको जस्तो लाग्यो। के गरौं गरौं भयो मलाई, वरिपरि मान्छे थिए तर पनि मान्छेको आँखा छलेर घुँडा भन्दा माथि यसो हातले छामे, पानी त्यही थियो। कसरी यहाँ पानी आयो भनेर हात निकालेर हेर्दा त म जसङ्ग भए, त्यो पानी नभएर रगत पो थियो। उमेर जम्मा जम्मी 15 त पुग्न लागेकी थिए भर्खर, के हो कसो केही थाहा पाइन। अतालिए म त कहाँ घाउ भयो कि केले टोक्यो कि भनेर, नत्र रगत त नआउनु पर्ने, कसरी आयो भनेर। तल्ला घरे काकी सँगै थिइन्, म हडबडाएको देखेर काकीले भनिन्, के भयो कान्छी, के ताउता गरे कि। काकीले त्यति सोधेसी मलाई त रुन पो आएछ, रुँदै भने, काकी हेर्नुहोस् न केले टोक्यो, यसरी रगत आएको छ मेरो। काकी नजिका आएर खै त कहाँ केले भन्दै हुनुहुन्थ्यो, लुङ्गीमाथि तिग्रासम्म सारेर हेर्नुभयो, टोकेको ठाउँ कहीँ थिएन। अनि काकीले हाँस्दै पो भन्नुभयो, ए मैले त जुकाले टोकेछ कि क्यारे भनेर पो, त अब ठुली भइस कान्छी, केटी मान्छे ठुली हुने उमेरमा यस्तो सबैलाई हुन्छ, लु घरजा लुगा फेर, सासुआमालाई पनि भन। मल्ल मल्ल परे, काकीले के भन्न खोज्नु भएको भनेर। अब सासुआमालाई के भयो भन्नु, तर पनि केही नबोली पेटसम्म मात्र बिस्तारै घरतिर लागे। हल्का पेट पनि दुखिरहेको थियो। घर पुगे, आमा घरमै हुनुहुन्थ्यो भने श्रीमान घरमा हुनुहुन्न थियो। आमाले मलाई देख्ने बित्तिकै भन्नुभयो, ल यो त छिट्टै आइछे, के भएर आइस, ओए कि फेरि ज्वरो आयो। मैले भन्न खोजे, आमा आमा, मैले यति मात्र भन्दा आमाले झर्केर भन्नुभयो, होइन कि आमा आमा मात्र भन्छे, के भयो, किन बिना मिलो सकी आकी हँ। आमा खै केले हो टोकेर हो, रगत आयो, पेट पनि दुखिरहेको छ, काकीले भन्नुभयो घरजा भनेर। अनि आकी आमाले सोध्नुभयो, खै काकीले टोक्यो देखा त यहाँ भनेर तिग्रामा देखाए, रगत त हल्का हल्का आइ नै रहेको थियो। आमाले फरिया सारेर हेर्नुभयो, हेत्तेरी लाठी पनि सारी लाठी छेस् त, यत्रो 15-15 वर्ष भइसके, के भएको कसरी भएको भन्ने पनि थाहा छैन, अब त बच्चाको आमा बन्न लायक भइस, यति बुझ, जा अहिले गएर नुहाई धुवाई गर, 5-7 दिन केही गर्नु पर्दैन, यता भान्सामा छिर्नु पनि पर्दैन, र उता कोठामा पनि नजा, यी यहाँ बाहिरको कोठामा बसेस। आमाको कुरा सुने मात्र भन्ने केही पनि सकिन, मात्र हुन्छ भनेर टाउको हल्लाए। पहिला राम्रोसँग नुहाई धुवाई गरे, नुहाउँदा बल्ल थाहा भयो रगत जुकाले टोकेर आएको होइन रहेछ, यो त आमाले भनेको जस्तै, म पहिलोपल्ट महिनावारी भएकी रहेछु। मेरो मनमा डर पैदा भएको थियो, अब के हुन्छ र के गर्नुपर्छ भनेर। नुहाई धुवाई सकेर बाहिर आए, म आमाले भनेको जस्तै म मेरो कोठामा पनि गइन र भान्सामा पनि, बाहिर एउटा कोठा थियो त्यही बसे म। आमाले दालको रस ल्याएर दिनुभयो र भन्नुभयो, यो खा, यो समयमा अलि झोलिलो कुरा खानुपर्छ र आराम गर्नुपर्छ। अचम्म लाग्यो मलाई यो आमाको परिवर्तन भएको रूप देखेर, बोलिन म केही पनि, बस टाउको हल्लाएर हुन्छ भने र उहाँले दिनुभएको खानेकुरा खाए अनि कोठामै बसिरहे। पेट केही दुखिरहेको थियो, खाटमा ढल्किएर बसेको थिएँ, बुसुक्क निदाइछु। बिउजिदा साँझ भइसकेको थियो, मेरो श्रीमान पनि घरमा आउनु भएको थियो, आउने बित्तिकै सोध्नुभयो, नम्रता खै आमा कोठामा पनि छैन, कहाँ गइछ। आमाले भन्नुभयो, बिरामी छे, यता बाहिरको कोठामा सुतेर बसेकी छे। उहाँ अतालिँदै भन्दै हुनुहुन्थ्यो, लौ हो र के भयो आमा भन्दै उहाँ मेरो कोठामा आउन खोज्दै हुनुहुन्थ्यो। आमाले रोक्दै भन्नुभयो, पख बाबु त्यहाँ त जान मिल्दैन अहिले। उहाँले सोध्नुभयो, किन र आमा के भयो र। आमाले भन्नुभयो, तेरी बुढी पहिलोचोटि महिनावारी भएकी छे, अब उसको आफ्नै घरमा भएको भए दाजु भाइ बाउको मुख हेर्न हुन्न भनेर अर्काको घरमा पठाउँथे, अब यहाँ त्यसो गर्न परेन, अब 7 दिन त्यही कोठामा बस्थे, त छेउछाउ नपढ्नु बुझिस। उहाँले हुन्छ आमा भन्नुभयो, अरू केही बोल्नु भएन। म भने भित्र कोठामा बसेर सबै कुरा सुनिरहेकी थिएँ र नौलो पनि लागिरहेको थियो। दिनहरू बितिरहे, त्यो 7 दिनसम्म मैले सबैको माया पाएँ, आराम पाएँ, बेलामा खाना पाएँ, आहा जिन्दगी सधैँ यस्तै भए पो गजब हुन्थ्यो भन्ने लागिरहेको थियो। मेरो श्रीमानले त्यसपछिका दिनमा झन धेरै माया गरेको महसुस गरे मैले। उहाँ हरेक दिन कामबाट आउँदा केही न केही खानेकुरा लाउने कुरा मलाई ल्याइदिनुहुन्थ्यो।
त्यही ढोका छेउमा राखिदिनुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, नम्रता तिम्रो सामान यहाँ छ लिऊ है। म पनि हस भन्थे। उहाँको माया साथ सासूको व्यवहारले ती सात दिन कसो गरी बिते पत्तै भएन। सात दिन सकेपछि आठौं दिन चोखिने भन्ने बाटो गरेर मलाई नयाँ लुगा दिनुभयो। गाईको गौत र सुनपानी छर्केर अब चोखो भयो भन्ने कुरा गर्नुभयो र आमाले अन्तिममा भन्नुभयो, अब हरेक महिना सात दिन त पर नै बस्नुपर्छ। म केही बोलिन। त्यसपछिका दिन फेरि उही सामान्य गतिमा पहिलाको जस्तै बित्न थाले। तर आमामा भने केही परिवर्तन आएको थियो। उहाँ त्यति पहिला जस्तो कराउनुहुन्नथ्यो। एक साँझ आमा छोरा खुसखुस कुरा गरेको सुने मैले। आमा भन्दै हुनुहुन्थ्यो, बाबु अब बुहारी पनि लायकको भई मलाई बडो नाति खेलाउने रहर छ, तैले यसबारे के सोचेको छ? उहाँ केही बोल्नु भएन। फेरि आमाले सोध्नुभयो, भन्न बाबु। उहाँले जवाफ दिनुभयो, सोचौंला आमा। पूर्ण रूपमा आमाले के भन्न खोजेको अलि बुझिन, तर यदा कदा आमाले बच्चा चाहियो भने जस्तो लाग्यो। नौ वर्षमा बिहे गरेर आएकी म बिहे गरेपछि त्यो घरमा सोह्र दिन बसे। त्यो सोह्र दिनमा उहाँ मसँग एक वचन बोल्नु भएन। उहाँ त्यही अठार वर्षको हुनुहुन्थ्यो। झन् मलाई त के हो कसो थाहा भएन। सोह्र दिनपछि माइत गएकी म तीन वर्षपछि फर्केकी थिए। आउँदा भाइ आमा गुमाएकी थिए। उमेर बाह्र पुगेको थियो भने उहाँको बाइस। यता घरमा आएपछि पनि बोलचाल खासै भएन। हाम्रो कोठा पनि अलगै थियो। अलिअलि बोलचाल र हाँस्ने कुरा हुन थालेको करिब एक वर्ष भएको थियो। तर हाल हाम्रो उमेर पनि पन्ध्र, उहाँको पच्चीस। साँझ खानासाना खाइओरी सबै काम सके। दिउँसो खेतबारीको काममा व्यस्त भएको हुँदा अलि थाकेको पनि थिए। आफ्नो कोठामा गए, ढोका ढम्केर ओछ्यानमा पल्टिन लागेको थिए। श्रीमानले नम्रता भनेर बोलाएको आवाज आयो। म हजुर आए भन्दै ढोका खोल्न गए। उहाँ ढोकामा हातमा सानो पोको लिएर उभिनु भएको थियो। मैले

0: क्षेत्रका मध्ये हालसम्म विभिन्न जिल्लाका 34 जनाको पहिचान खुलेको छ। त्यो संख्या कुल संकलन गरिएको सबको 4.2% मात्र हो। सो संख्या प्रत्येक 100 जनामा 4 जना हो। गोर्खा जिल्लाको सीमा क्षेत्रमा पर्ने त्रिशुलीको किनारबाट प्रहरीले 58 स्वाब संकलन गरेको छ। तीमध्ये 3 जनाको मात्रै पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु श्रेष्ठले जानकारी दिनुभयो। शनाखत नभएपछि गोर्खा सहितको लखन गाउँपालिकाको बुङकोट घटनाकामा सबका 29 वटा टुक्राहरू फेला परेका छन्। बारीमा परेर 168 जनाको पूर्वी नवलपरासीमा सब फेला परेको छ। पूर्वी नवलपरासीमा फेला परेका मध्ये हालसम्म 9 जनाको मात्रै शनाखत भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ। रासोपा पार्टी कार्यालय वनस्थलीमा भएको भेटमा मुख्यमन्त्री किरण थापाले विपद पछिको अवस्थामा 3 तहका सरकारबीच समन्वय हुन नसकेको बताउनु भएको हो। यसकारण प्रदेश सरकारले आफ्नो तरिकाले काम गरिरहेको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएकोमा उहाँले दुःख व्यक्त गर्नु भएको हो। 3 तहमा कसले के काम गर्ने हो त्यो छुटाउन आवश्यकता रहेको उहाँले बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेपछि बाढ़ीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताउनु भएको छ। आइतबार काठमाण्डुमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले राष्ट्रिय शोकको बेलामा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको हो। शोक र पीड़ामा कसैले पनि राजनीति गर्नुहुँदैन। सबैले उत्तरतापूर्वक सहयोगको हात अघि बढ़ाउनुपर्छ उहाँले भन्नुभएको छ। यस्तो अवस्थामा नागरिकको उद्धार राहत र पुनर्स्थापनामा सरकारको पहिलो प्राथमिकता हुने भन्नुहुँदै 3 वटा सरकार संघ संस्था र परोपकारी व्यक्तिहरू मिलेर समाधान गर्नुपर्ने उहाँको भनाइरहेको छ। तर यस्तो बेलामा पनि सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बसेको उहाँको भनाइरहेको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भेषमाराज आङडेम्बेले भोटेकोशी त्रिशुली बाढ़ीबाट प्रभावित नागरिकको लागि संकलित राहत सामग्री वितरणमा गृहमन्त्री सुदन गुरूङ निकट संस्थालाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाउनु भएको छ। पार्टीले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको बाढ़ी पहिरो विपद व्यवस्थापन सम्बन्धी बैठकमा आङडेम्बेले यस्तो बताउनु भएको हो। गृहमन्त्री गुरूङको संस्था हामी नेपाल हो, यो संस्थालाई मात्र राहत वितरणको अवसर दिएको भन्दै नेता आङडेम्बेले शनिबार प्रधानमन्त्री वीरेन्द्र शाहसँग भेटवार्ताको कुरामा त्यस्तो नगर्न भन्नुभएको थियो। जति पनि राहत सामग्री छ त्यो राहत सामग्री सरकारले चिनेको वा सरकारमा बसेका कोही सदस्यको नजिकको संस्था हामी नेपालले मात्र पाएको गुनासो छ, आङडेम्बेले बैठकमा भन्नुभयो।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

परराष्ट्र मन्त्री सुशील खनालले भुटेकोशी बाढ़ीका कारण चीनको खिरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणको लागि आज नुवाकोटको विदोरो नगरपालिका पुग्नु भएको उहाँले प्रारम्भिक जानकारी अनुसार खिरुङमा झण्डै 1000 जना नेपाली रहेको बताउनुभयो। उनीहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालले बताउनु भएको छ। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिरहेको उहाँले बताउनु भएको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले प्रधानमन्त्री बालेन्द्र शाह बालेनका नीति प्रशासन तथा सुशासन सल्लाहकार इन्जिनियर सुदीप ढकालसँग भेट गर्नु भएको छ र सुवाको विनाशकारी बाढ़ीपछिको अवस्थाको सन्दर्भमा उहाँहरूबीच भेट भएको हो। मुख्यमन्त्री थापा मगरले आइतबार बिहान प्रधानमन्त्रीका सल्लाहकार ढकाल

सँग भेटेको जानकारी गराउनु भएको थियो। वहाँ रासोपा सभापति रवि लामिछाने भेटमा पार्टी कार्यालयसम्म पुग्नु भएको थियो। भेटमा विपदपछिको अवस्थामा तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताउनु भएको थियो। रसुवाको भटेकोसि नदीबाट शुरू भएको विनाशकारी बाढ़ीले त्रिशुली हुँदै नारायणी नदीसम्म गरेको मानवीय क्षतिको खोजी तथा उद्धार कार्य नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा विस्तार गरिएको छ। बाढ़ीमा बेपत्ता भएकाहरूको खोजी नदी किनार र दोभारमा मात्र सीमित नरही जलविद्युत आयोजनाको सुरुङभित्र समेत केन्द्रित गरिएको छ। नेपाली सेनाका प्रवक्ता सहायक करथी राजाराम बस्नेतका अनुसार अहिले चारवटा जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको काम भइरहेको छ। काठमाण्डु महाराजगंज त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालको शवगृह भनिँदै गएको छ। त्रिवी शिक्षण अस्पतालका अनुसार हालसम्म रसुवा बाढ़ीबाट भेटिएका 60 वटा शव ल्याइएका छन्। प्राप्त शव मध्ये अहिलेसम्म 8 वटा पहिचान भइसकेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले अब बढ़ीमा दशवटा शव राख्न सकिने बताएको छ। बाढ़ीमा ज्यान गुमाएका ल्याइएका शवहरू अधिकांश कुहिएको र क्षतविच्छेद भएको अवस्थामा अस्पताल आइपुगेका छन्। फरेन्सिक विशेषज्ञ डाक्टर गोपाल चौधरीले भन्नुभयो, फ्रिजको क्षमता क्यापेसिटी कानूनी प्रक्रिया पूरा भएर अन्तिम संस्कारको लागि पर्खिरहेको 80 वटा पुराना शव थिए, अब 10 वटा शव आयो भने अट्ने सम्भावना कम छ। यसै पनि यो क्षेत्र दुर्गन्धित छ, थप शवहरू आएमा बाहिरै राख्नुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनु भएको छ। नेपाल महाल आएको विनाशकारी विपदपछि खोज उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृत कुमार राईले विपदपछिको स्थिति उद्धार अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी गराउनुहुँदै खोज तथा उद्धारका लागि करिब 19,000 सुरक्षाकर्मी 16 वटा हेलिकप्टर परिचालन गरिएको बताउनुभयो। हालसम्म प्रभावित क्षेत्रबाट 768 जनाको शव निकालिएको छ भने करिब 2,498 जना अझै बेपत्ता रहेको उहाँले बताउनु भएको छ। उद्धार गरिएका 8,186 भन्दा बढ़ी मानिस मध्ये 261 जना विदेशी नागरिक रहेका छन् भने करिब 400 विदेशी नागरिक बेपत्ता रहेका छन्। नेपाली सेनाको समन्वयमा भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार विज्ञ टोलीहरू विशेषज्ञको रूपमा सुरुङभित्र फँसेका मानिसहरूको उद्धारको लागि खटिनु भएको छ। प्राविधिक टोलीहरू निरन्तर कार्यरत रहे पनि हालसम्म सुरुङ पूर्ण रूपमा खुल्ने काम कार्य भने सम्पन्न नभएको उहाँले बताउनु भएको छ।

0: हार्दिक निमन्त्रणा। पूर्ण ब्रह्म परमात्मा श्री कृष्णजीका असीम कृपाले सदाझैं यस वर्ष पनि वितक चर्चा तथा श्रीकृष्ण कथाको विशिष्ट सप्ताह आयोजना गरिएको छ। यस अनुष्ठानमा समादरणीय पण्डित श्री सुमन सिलवालज्यूको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने हुँदा सातै दिन सपरिवार उपस्थित भई कथा श्रवण गरी आत्मीय लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: कार्यक्रमहरू मिति 2083 साल भदौ 13 गतेदेखि 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म, समय प्रत्येक दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, सेवा पूजा आरती र पुष्प अर्पण 10:30 देखि 11 बजेसम्म, स्तुति गायन 11 बजेदेखि दिउँसो

गडकरी स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा राख्नु भएको थियो। कार्कीले कोषमा सहयोग गरेको भनेको आफ्नो क्यूआर कोड समेत सामाजिक सञ्जालमा राखेर त्यसबाट ठगी गरेको प्रहरीले जनाएको छ। उहाँमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल दाउदले बताउनुभयो। दोलखामा गत साउन महिनामा 9 जना व्यक्तिहरू हराउनु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत साउन महिनासम्मको वार्षिक रिपोर्ट अनुसार जिल्लामा 9 जना व्यक्ति हराउनु भएको हो। जिल्लामा हराउनु भएको मध्ये 6 जना फेला पर्नु भएको छ भने 3 जनाको खोजी कार्य जारी रहेको छ। नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु जिल्ला शाखाको आयोजनामा सञ्चालित शिविरमा 300 भन्दा बढ़ीको स्वास्थ्य परीक्षण गरिएको छ। जनै पूर्णिमाको अवसरमा सोलुको दूधकुण्डा नगरपालिका नम्बर 1 पर्ने दूधकुण्डामा लागेको मेलालाई लक्षित गरी निशुल्क प्राथमिक स्वास्थ्य उपचार शिविर सञ्चालन गरिएको थियो।

अब बाँकी प्रसंगहरू। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। चिनिया जनमुक्ति सेनाको वायु सेनाका दुईवटा ठूला ट्रान्सपोर्टर विमान आज राहत लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चारजना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै डुहानी विमानले चीनको छेन्दुकमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 घण्टाको उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्प्लिङ ब्याग, हार्ड ट्याक तथा प्राथमिक उपचार किट लगायतका 13,200 थान आपतकालीन राहत सहित 50 टन सामग्री ल्याएको बताइएको छ। नेकपा एमाले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीको स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार गरेको छ। महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार पारेको हो। उक्त प्रतिवेदन पोखरेलले आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउनु भएको छ। भदौ 10 गते बुधबार चीनको सिजाङ तिब्बत तर्फबाट आएको भीषण बाढ़ीका कारण रसुवा, नुवाकोट, दादिङ लगायतका जिल्लाका रसुवागढ़ी, टिमुरे, स्याप्रेवेसी, मैलुङ, बेत्राओती, त्रिशुली, ढोंगे, देवीकाट लगायतका बस्तीमा ठूलो मानवीय तथा बौद्धिक क्षति भएको थियो। प्रतिवेदनमा क्षतिको प्रारम्भिक विवरण उल्लेख गर्दै पार्टीका तर्फबाट राहत तथा उद्धारमा तत्काल गर्नुपर्ने कामबारे उल्लेख गरिएको छ। पार्टीका तर्फबाट केन्द्रीय राहत कोष स्थापना गरी राहत रकम घोषणा गर्ने, विस्थापित परिवारको लागि राहत संकलन गर्न आन्तरिक पार्टी पंक्तिलाई परिचालन गर्ने, राहत सामग्रीहरू यथाशीघ्र वितरण गर्ने, प्रभावित क्षेत्रमा सर्वाधिक समस्या रहेको मजदूरहरूको उद्धार र पुनर् स्थापनाको लागि नेपाल ट्रेड युनियन महासंघलाई तत्काललाई खटाउने प्रतिवेदनमा सुझाव दिएको छ। नेपाली कांग्रेसले बाढ़ी पीड़ित परिवारको लागि प्रधानमन्त्री कोषमा 1 करोड़ रूपियाँ जमा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसले 1 करोड़ रूपियाँ प्रधानमन्त्री राहत कोषमा जमा गर्ने निर्णय भएको बताउनुभयो। सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ। सुरुङमा फँसेका नागरिकको उद्धारको लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ। खोज तथा उद्धार परिणाममा केन्द्रित हुनुपर्छ। हाम्रो क्षमताले भ्याएन भने अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ, उहाँले भन्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि आर्थिक दबाव तथा थप कड़ा बनाउँदै विश्वभर रहेका उसका आय स्रोत र व्यापारिक सञ्जाललाई निराश बनाएको बेला तेहरानले अमेरिकी दबावमा नझुक्न अडान दोहोर्याएको छ। अमेरिका र इरानबीच चलिरहेको तनावका बीच तेहरानले अमेरिकाले लगाएका अन्यायपूर्ण आर्थिक प्रतिबन्ध विरूद्ध दृढतापूर्वक उभिने जनाएको छ। इरानी राष्ट्रपति मसूद पेजिस्कियानले विदेशी व्यापारमा उल्लेखीय गिरावट आएको स्वीकार गर्नु भएको छ भने देशमा मुद्रास्फीति पनि उच्च स्तरमा पुगेको छ। तर तेहरानले आर्थिक दबावका बावजूद

समर्पण नगर्ने जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। साँझ 6 बजेको सैलो समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। भोटेको सीमा आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 768 पुग्यो। भेटिएका शवको 4% मात्रै पहिचान र शनाखत। भोटेकोशी बाढ़ीबाट भएको जनधनको क्षति अकल्पनीय भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई। बाढ़ीबाट प्रभावित नागरिकका लागि संकलित राहत वितरणमा गृहमन्त्री सुदन गुरूङ निकट संस्थालाई मात्र प्राथमिकता दिएको प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भेषमराज आङदेम्बेको आरोप। र इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै। अवस्थ सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।